0: नया भरोसा हर दिन
1: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याटिक डिसवासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज इएमआईमा खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिटीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भइपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा 19 जना थपिएका छन्। विधानको धारा 21 को धारा 10 अनुसार विभिन्न जिल्लाका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निकट मानिएका तर सभापति गगन कुमार थापासँग समग्र दूरीमा रहेका केही नेताहरू सदस्य मनोनित भएका हुन्। केन्द्रीय सदस्यमा मनोनित हुनेमा महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा लगायतका रहेका छन्।
3: प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि कड़ा प्रहार गरेका छन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको, सुकुम्बासीका नाममा गरीबमाथि दमन गरेको आरोप लगाएका छन्।
2: सार्वजनिक विधा सम्बन्धी सरकारी निर्णयको अवज्ञा गर्दै गोर्खा नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गत शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले अबदेखि सबै निजी तथा सार्वजनिक विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका रहमतुल्ला मियाले जानकारी दिनुभयो। सबै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी संकलित राय सुझाव अनुसार आइतबार विद्यालय खुलाउने निर्णय गरिएको मियाको भनाई छ।
3: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 को मसौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने जनाइएको छ।
2: नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ। जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चित मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्याण्डिङ गियरमा आगो लागेको छ। इस्तानबुलबाट सोमबार बिहान 6:33 बजे काठमाण्डुमा अवतरण गर्ने क्रममा TK-726 कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको हो।
2: सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिन र नतिर्ने अभियान चलाउनेलाई कार्यवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले लघुवित्त विरूद्ध गतिविधि रोक्न सरकार तथा मार्फत निकाय सक्रिय हुन पनि आदेश दिएको छ। विराटनगरका अधिवक्ता सतीन कार्की सहितले तयार गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तको कार्य सम्पादनमा अवरोध गर्ने व्यक्ति र समूहमाथि कानूनी कार्यवाही अघि बढ़ाउन परमादेश जारी गरेको हो।
3: गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2026 सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको 10 संस्करणमा गरिमा विकास बैंकले अवार्ड पाएको हो।
2: आईएमई खल्ती लिमिटेड खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आईएमई बैंक संघको साझेदारीमा संचालित यो सेवा नेपालकी पहिलो यस्तो डिजिटल वालेट सुविधा हो जसले प्रयोगकर्तालाई आफ्नो वालेटमा रहेको मौजदातमा प्रत्यक्ष ब्याज समेत प्राप्त गर्नेछन्।
3: अब शेयर बजार नेप्से बढ़ने क्रम सोमबार पनि निरन्तर रह्यो। गत बिहीबारदेखि उकालो लागेको नेप्से 2 दिनको विवाद विदापछि सोमबार 1.39% बढ़ेर बन्द भएको छ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल में पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा दुतेर्ते विरूद्ध महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। महाभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास पनि हो। उपराष्ट्रपतिले सन् 2028 गर्ने गरी घोषणा गरेको उपराष्ट्रपति निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो।
4: अब खेल खबर। सन्दीप जोराको शतक प्रेरणामा नेपालले अमेरिकासँगको दोस्रो एक दिवसीय खेलमा जीत निकाल्दै श्रृंखलामा 100% नतिजा आत्मसात गरेको छ। मुलपाने क्रिकेट मैदानमा भएको खेलमा सन्दीपको शतकमा नेपालले अमेरिकामाथि 7 रनको रोमाञ्चक जीत निकालेको हो। यसअघि स्कटल्याण्ड र अमेरिका सम्मिलित 4 खेलको श्रृंखलामा नेपालले 100% नतिजा आत्मसात गरेको छ। नेपालको सफलताले आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक श्रृंखला खेल्न आएको सिनियर टोलीलाई 5 विकेटका लागि रन जेसँग 79 रनको साझेदारी गरेसँगै 10 विकेटको रूपमा पेभिलियन फर्केपछि नेपालको जीत सुरक्षित भएको हो।
3: अब विचार विश्लेषण सफलताको भ्रम शीर्षकमा सुभाष पोखरेल नागरिक दैनिकमा लेख्नुहुन्छ। तथ्य र तथ्याङ्कमा विश्वास गर्ने सफलता सफलतम वैज्ञानिक जेम्स वाटसनले समेत पिताको उपाधिपछि आफ्नो पेशागत धर्म पालना गर्न चुकेको देख्यो अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक अध्ययनले मानका खातिर दिइने बा आमा दिदी जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्मान सम्भावना अधिक रहने बताएको छ। तसर्थ मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई बा आमा पिता जस्ता पगरी गुथा र व्यथिति नथपौ मानवलाई भगवान बनाउने प्रयास सुखद हुन सक्दैन।
4: त्यस्तै भान्सामा सुशासनको सुगन्ध खोज्दै शीर्षकमा हिमाली टाइम्समा प्राध्यापक देवी भक्त ठकालले लेख्नुहुन्छ। अहिलेको शहरी समाज एउटा भयावह मनोविज्ञानमा बाँचिरहेको छ। मानिसहरू तरकारी किन्छन् तर मनमा डर हुन्छ, फलफूल किन्छन् शंका हुन्छ। मानसिक तनावको व्यवस्थापन बिनाको विकासको कुनै अर्थ छैन। राज्यले अब प्राथमिकताको सूची बदल्नुपर्छ। शिक्षा र स्वास्थ्यका ठूला भवन बनाउने अघि नागरिकलाई स्वस्थ रहने आधारभूत वस्तु विषादीरहित खाद्य पदार्थ उपलब्ध गराउनुपर्छ।
3: हाउस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सामाजिक दूरी,
1: सूचना, संगीत र मनोरंजन को अटूट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
2: साहिलो समय सूचक अहिले बिहान को 6 बजे 6 AM यति बेला बिहानको 6 बजे अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात। यूसीआईएम को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 29 गते मंगलबार, मे 12 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको दशमी तिथि, अन्तर्राष्ट्रिय नर्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: एसईई नतिजामा सुधार, 66% विद्यार्थी उत्तीर्ण, सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रिय गौरवका आयोजनालाई यस पटक पनि प्राथमिकता।
1: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट, रोजगारी र कृषिमा नयाँ प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा।
0: वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढ़ाइने, कांग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित, चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कार्यवाही।
1: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा, अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्दै, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा जेल मुक्त।
0: र अमेरिका अनि स्कटल्याण्डसँग नेपालको सिरिज, आजदेखि नेपालले स्कटल्याण्डसँग खेल्दै, जुम्ला रारा अल्ट्रा म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम, नेपाल भ्रमणबारे इंग्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा एसईको नतिजामा सुधार आएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा हिजो साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुक राज अधिकारीका अनुसार यस वर्ष एसईको परीक्षा 65.98% विद्यार्थी ग्रेडेड भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार आएको उहाँले बताउनुभयो। गत वर्ष 61.81% ग्रेडेड भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानो टिमीमा हिजो साँझ पत्रकार सम्मेलन गरी बोर्डले गत चैत्र 19 29 गतेसम्म संचालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी कुल 4,30,676 विद्यार्थी मध्ये 65.98% अर्थात 2,84,160 जना विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात 1,46,507 जना विद्यार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेडगत विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60 देखि 4.00 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको छ। एक महिनाभित्र र 12 कक्षाको नतिजा डेढ महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरिएको थियो। विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तीर्णका उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार देखिएको बोर्डका सदस्य सचिव जंग बहादुर अरियालले बताउनु भएको छ। यसपालि जीपीए 3.60 देखि 4 ल्याउने विद्यार्थीको संख्या 48,392 रहेको हो।
0: अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रसंग। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम हिजो संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको छ। सरकारले विगतको परम्परालाई तोड्दै नीति तथा कार्यक्रमलाई छरितो बनाएको दावी गरेको छ। नीति तथा कार्यक्रममा धेरैजसो यसअघि सरकारले ल्याएको 100 कार्यसूचीमा आबद्ध कार्यक्रमहरू परेका छन्। विगतका सरकारले ल्याएका केही कार्यक्रम र संचालनमा रहेका आयोजनाहरूलाई पनि निरन्तरता दिइएको छ। अर्थशास्त्रीहरूको नजरमा भने सरकारले ल्याएको नीति तथा कार्यक्रम आम जनताले खोजे जस्तो देखिएको छैन। भदौ 23 र 24 जेएनजी आन्दोलनपछि फागुन 21 निर्वाचन मार्फत दुई तिहाई नजिक सीट जितेर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आम जनताले अपेक्षा गरे अनुसार नीति तथा कार्यक्रम नल्याएको अर्थविदहरूको दावी छ। ठूलो विद्रोहपछि आएको यो सरकारले अर्थतन्त्र रूपान्तरण हुने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा त्यो अनुसार नभएर परम्परागत ढाँचामा आएको कतिपय अर्थविदको आइरहेको छ। सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार श्रृंखलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। राष्ट्रपति पौडेलले हिजो संसदको संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत 7% आर्थिक वृद्धि दर हासिल गर्ने गरी आधारभूत पुनर्संरचनामा नीति तथा कार्यक्रमलाई केन्द्रित गरिएको छ। स्थिर पूर्वानुमान योग्य आर्थिक नीति निर्माण गर्ने गरी कर प्रशासन लगानी तथा आयोजना विकासदेखि उद्यमशीलता प्रवर्धन जस्ता पक्षबाट आर्थिक सुधारको नतिजा प्राप्त गर्ने नीतिगत रूपान्तरणमा जोड़ दिइएको छ। प्रविधि मैत्री राजस्व प्रशासनदेखि दोहोरो करमुक्त व्यवस्था सिर्जना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाल लगानी भिसाको घोषणा, विद्युतीय मास ट्रान्जिट मार्फत सार्वजनिक यातायातलाई भरपर्दो बनाउने, विकासको गति बढ़ाउन प्रधानमन्त्री डेलिभरी युनिट अब मिशन मोडमा, साउनदेखि नै खरीद प्रक्रिया शुरू हुने, शून्य खरीद नीति लागू गरिने, ब्रान्ड नेपाल अभियान चलाइने, आप्रवासी फर्काउन रिभर्स प्रवासन कार्यक्रम चलाइने, डायस्पोरा विज्ञ संचालन र ज्ञान बैंक रेमिटेन्स कोष बनाइने, भिजिट नेपाल 2085 चलाइने पनि उल्लेख गरिएको छ। सीमानाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने, आयोजना प्रभावित स्थानीय बासिन्दालाई मुआब्जाको बदलामा शेयर दिने, अब सतर्कता केन्द्र भ्रष्टाचार निवारण इकाइ बनाइने, भूमिहीनको पहिचान गरी स्थायी आवास दिइने, नेपाललाई टेक हबका रूपमा अघि बढ़ाइने पनि उल्लेख छ। केरूङ काठमाण्डौ र अक्षौल काठमाण्डौ रेलमार्गबाट जोड़िने, सार्वजनिक संस्थानहरूलाई गाड्ने र रणनीतिक साझेदार भित्र्याउने, स्वदेशमा बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने कानून बनाउने, एकीकृत बचतकर्ता सुरक्षण कोषबाट बचतकर्ताको रकम फिर्ता गरिने पनि उल्लेख गरिएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरेर नगद रहित बनाउने, खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने, सड़क पूर्वाधारलाई तीव्रता दिइने, आगामी

0: प्राय दिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
1: नवलपरासी रूपन्देही कपिल वस्तु दाङ बाँके बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्भेस्टहरूले निजी क्षेत्रले चाहिँ लगानी गरेर सेवा दिइरहेको चाहिँ अवस्था छ।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIM खबर.com तथा मोबाइल एप CIM र नेपाली पात्रोबाट पनि CIM को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको भित्री पृष्ठमा 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कति सम्भव शीर्षकमा खबर छ भने आर्थिक वृद्धि रोजगारी र उत्पादन वृद्धिको

0: बारेमा अलमल देखिने बताउनु भएको छ। त्यस्तै एमालेका नेता गुरू बरालले एमाले लगायतका पुराना राजनीतिक दलहरूले जुन भौतिक सामाजिक आर्थिक पूर्वाधार खड़ा गरेका थिए ती पूर्वाधार पूर्वाधारहरूमाथि नयाँ शब्दावली प्रयोग गरी कार्यक्रममा आएको बताउनु भएको छ। त्यस्तै नेकपा नेता वर्षमान पुण्य नीति तथा कार्यक्रममा नवीनता नभएको त्यति ठूलो जनादेश पाएर क्रमभंग ल्याउने भन्ने थियो तर निरन्तरता मात्र छ। सरकारको प्राथमिकता केमा हो सुशासन रोजगारी के हो स्पष्ट नभएको बताउनु भएको छ। त्यस्तै भित्री पृष्ठमा यसपालि पनि प्राथमिकतामा गौरवका आयोजना शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने आजको कारोबार दैनिकको पहिलो पेजमा परम्परागत शैली अर्थतन्त्रको पूर्वाधार रूपान्तरणदेखि कार्यक्रम आएनन् शीर्षकमा खबर छ। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन गर्ने शीर्षकमा खबर प्रकाशित छ भने भित्री पृष्ठमा मध्य पूर्व द्वन्द्वबीच रेमिट्यान्स उत्साहजनक गौरवका आयोजनालाई तीव्रता र विद्युत उत्पादनमा एकद्वार प्रणाली शीर्षकमा नीति तथा कार्यक्रमको विषय प्रकाशित गरिएको छ।
1: नयाँ पत्रिका दैनिकमा ट्रेड युनियन खारेज सम्बन्धी मुद्दामा न्यायाधीशहरू दुई कितामा शीर्षकमा खबर छापिएको छ। कर्मचारी ट्रेड युनियनहरू खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा संवैधानिक इजलासमा न्यायाधीशहरूको राय बाजिएको हो। पाँच सदस्यीय इजलासमा हिजो वरिष्ठतम तीन न्यायाधीश एकातिर र दुई न्यायाधीश अर्कोतिर उभिएपछि बहुमतबाट सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना पल्ल प्रधान कुमार रेग्मी र हरिप्रसाद खुयाल सरकारी निर्णय विरूद्ध अल्पकालीन आदेश गर्ने पक्षमा देखिनु भएको खबरमा उल्लेख छ भने न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुवेदीले भने त्यसमा असहमति जनाउँदै फरक मत राखेको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा सरकारलाई सर्वोच्चको झट्का ट्रेड युनियन खारेज नगर्न आदेश शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। सर्वोच्च अदालतले विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोबियूको संरचना खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई कारण देखाओ आदेश जारी गर्दै जेठ चार गते छलफलका लागि बोलाएको छ। साथै गत चैत 13 र 20 गतेको निर्णय सम्बन्धी सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउन समेत आदेश दिइएको छ। नयाँ पत्रिकामै सहकारी पीड़ितको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष बनाइने शीर्षकमा खबर छापिएको छ। एक वर्षभित्र भूमिहीन सुकुम्बासीको दीर्घकालीन व्यवस्था गरिने पनि उल्लेख गरिएको छ। प्रदेश सुशासन केन्द्र सार्ने गुपचुप तयारी शीर्षकमा अर्जुन ओलीले नेपालगंजवादी नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालगंज स्थित लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगंज उपमहानगरपालिका 14 महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा संचालित उक्त कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको भन्दै सरोकारवाला निकायका प्रतिनिधिहरूले विरोध जनाएका छन्। सड़क सुविधाले किचक बद र कचन कबलमा पर्यटकीय चहल पहल शीर्षकमा चन्द्रकला भण्डारीले झापाबाट लेख्नु भएको खबर छापिएको छ भने चितवनमा बढ़ी धुवा फाल्ने 54 सवारी साधनलाई कार्यवाही गरिएको बारेमा वसन्त ढुङ्गानाले लेख्नु भएको खबर छ। अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी एक शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि सरकारको आलोचना गरेका हुन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको र सुकुम्बासीका नाममा गरीबमाथि दमन गरिएको आरोप लगाएका हुन्।
0: साझा खबरमा अब विदेशका खबर। स्थानीय चुनावमा लेबर पार्टीको ठूलो हारपछि सो पार्टीका संसद सदस्यहरूले राजीनामा दिन आह्वान गरेसँगै बेलायतका प्रधानमन्त्री केयर स्टारमर आफ्नो राजनीतिक अस्तित्वका लागि लड़िरहनु भएको छ। हिजो एक सम्बोधनका क्रममा वहाँले धेरै कठिन नतिजाको जिम्मेवारी लिए र थप ठूलो चुनौतीको सामना गर्ने र बलियो र निष्पक्ष बेलायत बनाउने वाचा गर्नुभएको छ। पार्टीले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्रीले आफूले गरेका ठूला राजनैतिक छनौट सही भएको समेत दावी गर्नुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिबाट तीन दिन चीनको भ्रमण गर्नुहुने भएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्य पूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवान सम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद रहेको छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तयार भएको थियो। इरान युद्धका बीचमा ध्यान केन्द्रित गरेर वहाँले भ्रमणलाई स्थगित गर्नुभएको थियो र थाइल्याण्ड

0: का पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै हिजो बैंकको जेलबाट पेरोलमा रिहा हुनुभएको छ। भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। साझा खबरमा अब खेल खबर। आईसीसी एक दिवसीय विश्वकप लीग दुईको त्रिकोणात्मक श्रृंखलामा आज कृतिपुर क्रिकेट मैदानमा शुरू हुँदैछ। सिरिजमा आयोजक नेपालसँगै अमेरिका र स्कटल्याण्ड छन्। एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको नेपालका लागि यो श्रृंखला निकै कठिन मानिएको छ। अमेरिका तालिकाको शीर्ष स्थानमा छ, स्कटल्याण्ड दोस्रो स्थानमा छ। अमेरिका र स्कटल्याण्डले विश्वकपको बाटो बनाइरहेका नेपाल भने आगामी 4 वर्षका लागि एक दिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेको छ। हेड टू हेडमा अमेरिका अघि स्कटल्याण्ड पछि रहेको छ र नेपालले पनि खेल्दैछ। इंग्ल्याण्ड क्रिकेट बोर्डले सन् 2027 देखि 2031 सम्म नेपालसँग T20 अन्तर्राष्ट्रिय श्रृंखला राख्ने सम्भावनाबारे छलफल थालेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई ठूलो टोलीसँग खेल्ने मौका आवश्यक रहेको उल्लेख गर्नुभएको छ। खड्काले ESPN क्रिक इन्फोलाई उद्धृत गर्दै हामी तयार छौं भन्नुभएको छ र नेपाल र इंग्ल्याण्ड बीचको T20 सिरिज क्रिकेट रंगशालामा गर्नका लागि भनेर सामाजिक सञ्जालमा पोस्ट पनि भइरहेको छ। र जुम्ला राणा अल्ट्रा म्याराथनमा पुरूषतर्फ धीर बहादुर बुढा र महिलामा कल्पना बुढाले उपाधि जित्नु भएको छ। 54 किलोमिटर राणा अल्ट्रा म्याराथनमा धीरले 6 घण्टा 12 मिनट 17 सेकेण्डमा दूरी पार गर्नुभएको थियो। महिलातर्फ 7 घण्टा 7 मिनट दूरी पार गर्दै जुम्लाका कल्पना बुढा पहिलो हुनुभयो।
1: कृषि उत्पादनमा लागेका किसानलाई सुविधा थप्ने सरकारको रणनीति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोङ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब कृषि नीति र कार्यक्रम ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको छ।
4: अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन भण्डारण प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
5: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
4: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउन अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
5: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
4: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
5: किसान सूचीकरण परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
4: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
5: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
4: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
6: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु। होइन, अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
4: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, CIN काठमाडौँ।
3: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: एसईई नतिजामा सुधार, 63% विद्यार्थी उत्तीर्ण, सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत, राष्ट्रिय गौरवका आयोजनालाई यसपटक पनि प्राथमिकता,
3: ट्रेड युनियन खारेज र विद्यार्थी संगठन प्रतिबन्धमा सर्वोच्चको रोक, अध्यादेश र सुकुम्बासी मुद्दामा विपक्षी दल एकजुट, रोजगारी अनि कृषिमा नयाँ प्याकेज कार्यक्रम चलाउने सरकारको घोषणा,
0: वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषिमा जोडेर उत्पादन बढ़ाइने, कांग्रेसमा 19 केन्द्रीय सदस्य मनोनित, चितवनमा बढ़ी धुवाँ फाल्ने 54 सवारी साधनलाई कार्यवाही,
3: स्थानीय चुनावमा हार बेहोरेपछि बेलायतका प्रधानमन्त्री दबावमा, अमेरिकी राष्ट्रपतिले भोलिबाट चीनको भ्रमण गर्ने, थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिना वात्रा जेल मुक्त,
0: र अमेरिका र स्कटल्याण्डसँग नेपालको सीरिज, आजदेखि नेपालले स्कटल्याण्डसँग आज खेल्ने जुम्ला रारा अल्ता म्याराथनमा धीर बहादुर बुढा र कल्पना बुढा प्रथम नेपाल भ्रमणबारे इंग्ल्याण्ड क्रिकेट बोर्डमा छलफल।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ हिजोको नीति तथा कार्यक्रम प्रस्तुतको सन्दर्भ, जहाँ राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको भनेर विभिन्न आलोचना टीका टिप्पणी पनि सामाजिक सञ्जालमा भयो, र प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकारले स्वास्थ्यमा केही समस्या भएको भनेर सामाजिक सञ्जालमा लेख्नुभयो तर फेरि त्यो स्ट्याटस केही समयपछि नै डिलिट भएको थियो। यहाँ संसद भवनको भित्री सभाकक्ष जस्तो देखाइएको छ, जहाँ अगाडिपट्टि नीति तथा कार्यक्रम लेखिएको छ भने त्यहाँ माइक मंचबाट राष्ट्रपति जस्तो देखिने व्यक्तिले केही पढ्दै गरेको जस्तो देखाइएको छ। ठिक त्यही अगाडिपट्टिबाट प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति लम्किएर कतै जान खोजे जस्तो देखाइएको छ, केही भनेको जस्तो पनि देखाइएको छ, माथि यस्तो लेखिएको छ, फेरि देश बनाउने तलतल लागेर आयो क्या।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: ओहो,

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
3: देख्नु भयो औषधि हालेको
2: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
1: नेपाल सरकार विज्ञापन नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल ढेडागुडी दुध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति, पञ्चाङ्ग, मेषादी, पार राशिफल। राशिफलपछि हामीले तपाईँको भूत, वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो सहिनो 89.8 MHz चौधरी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधरी एफएम 97.2 MHz दुधरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जोलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनाङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz बिरगन पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकन्ती धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

2083 साल वैशाख महिनाको आज 29 गते तदनुसार इसी सन् 2026 मई 12 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 वसलाजा रोदो नामक सम्वत्सर उत्तरायण वसन्त ऋतु आज मंगलबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, दशमी तिथि रहेको छ। विशेष गरी आज दशमी तिथि रहेको छ, 12 घडी 14 पला रहेको छ, नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र रहेको छ, 40 घडी 13 पला योगमा रहेको छ, वैधृति योग रहेको छ, 36 घडी 31 पला कर्णमा रहेको छ, भद्राकरण रहेको छ, भद्राकरण रहनेछ विशेष गरी बिहानको 10 बजेर 12 मिनटसम्म, तदुपरान्त बबकरण रहनेछ, बबकरण रहनेछ विशेष गरी 41 घडी 16 पला रहनेछ। चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ मेष राशिमा, आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:19 भयो भने सदा सूर्यास्त 6:43 हुनेछ। आजको दिनमान घडी 13:24 रहनेछ। आज विशेष गरी दिन विशेष रहेको छ, आज पञ्चक रहेको छ, आज विश्व नर्स दिवसको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। विशेष गरी आजको काल समय, यानि कि आजको कालबेलाको समय रहेको छ, दिउँसोको 1:41:10 दिउँसोको 3:22:03 आज कालबेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, बिहानको 10:19:25 बिहानको 12:18 दिउँसोको 12:18 लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 3:22:03 दिउँसोको 5:55:02 पनि शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा विशेष रूपमा जानकारी मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछु। सूर्य मेष राशिमा, चन्द्रमा कुम्भ राशिमा, विशेष गरेर मंगल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, विशेष गरेर शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको दोस्रो चरण नाम आउँछ शोभाकर अथवा शोभाकान्त नाम आउँछ अथवा शोभा भन्ने नाम आउँछ। आज यहाँनिर नरगन परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेसा सुनेहरूका लागि आजको दिन आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। केही राम्रो अवसर प्राप्त हुन सक्छ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्न सकिन्छ। सानोदेखि खर्च बढाउनले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सर सपोर्ट लिनुपर्ने हुन सक्छ। यात्रा अलि खर्चिलो र कष्टकर हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन गरेका कामको प्रशंसा हुँदै जाँदैछन्। नयाँ अवसरले उत्साह जगाउँदैछ। नियमित काम पेसा व्यापार व्यवसायमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। मिहिनेतले रक्सीमा पुर्याउन सक्छ। दिगो फाइदा हुने काममा जस बसाउने मौका मिल्नेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। सानोतिर प्रशस्त लाभ हुँदै जाँदैछन् भने उठ्नुपर्ने रकम हात लागि हुनेछ। व्यापारमा फाइदा हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन केही संघर्षमा रहने वियोग देखिएको छ। जिम्मेवारी थपे पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्दै जाँदैछन्। धेरै समय अरूका लागि खर्च गर्नु पर्ला। अर्थ उपार्जनमा केही मन्दी आउने बेला रहेको छ। सानोदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। मेहनतले लोकप्रियता हासिल गर्न सकिने योग भएकाले अलि विशेष सावधान रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष शुभ रहनेछ। कर्कट राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्दै जाँदैछन्। तैपनि निन उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थित देखिन्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। साँझतिर उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। भाग्यले विभिन्न अवसर जुटाउन सक्ने यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायमा आमदानी बढ़ जाँदैछन्। सानोदेखि काम बिग्रने भएले सताउनेछ भने निन उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यको लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको योग हुने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिन्छ। काम बन्नाले मनका लाभ हुनेछ। जुनुन्दी बन्चाएर काम बढ़ाउन सकिन्छ। भविष्यको लागि विशेष काममा जग बस्ने मौका मिल्नेछ। शत्रुहरू पनि किराना लागि जाँदैछन्। साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिको रूपमा सत्कार पाइन्छ। आमदानी बढ़ाउने काम शुरू गर्न पनि सकिने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारे,
2: यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष

0: सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी जिम्मेवारी थपे पनि धेरै समय अरूका लागि खर्च गर्नु पर्ला, अर्थ उपार्जनमा पनि मन्दी आउने बेला रहेको छ, कामको मेसो नमिल्दा व्यवहारमा पछि परिन्छ, स्वास्थ्य कमजोर हुनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ, कमजोर नतिजा सच्याउन काम देखाउनु पर्ला, सानैदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ, आमदानीको स्रोत बढ्दै जाँदैछन्, प्रतिस्पर्धामा विजयी हुने खालको यो गैं राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला, यसै गर्नेहरूले काममा अवरोध पुर्याउलान्, आफ्ना सामानमा अरू दाबी र वृद्धि गर्न सक्छन्, हिस्सेदारीसँग असमझदारी बढ्न सक्छ, सानोदेखि अस्वस्थताले काममा बाधा पुग्न सक्छ, खर्च र चुनौतीको समय रहेको छ, अलि सतर्क रहेर अगाडि बढ्दा राम्रो हुनेछ, मेहनत गर्दा सामान्य उपलब्धि हासिल पार्न पनि सकिने खालको यो गैं राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ, सीता काम सोझो जस्तै सफलता मिल्नेछ, पहिलेको उपलब्धिले उत्साह जगाउनेछन्, दाजुभाइमा आत्मीयता बन्नेछ भने प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जानेछ, मेहनत गर्दा पेसा व्यवसायमा मनको धन लाभ हुन सक्छ, सानातिर घरेलु समस्या देखा पर्न सक्छ, तैपनि साथीभाइहरूको सहयोगले समस्या सुल्झाउन सक्छन्, प्रयत्न गरेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले अलि सतर्क रहनु पर्ला, नसोचे चुनौती अङ्गनले बानीले काम रोकिन सक्छ, सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्न जाँदैछन्, अलि सतर्क रहनुहोला, सानातिर नयाँ कामतर्फ अग्रसर भइनेछ, व्यापार बन्नाले लाभ हुँदै जाँदैछन्, कामको लगावले मनको धनार्जन हुन सक्छ, विभिन्न भौतिक साधन पनि जुटाउन सकिने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन आफन्त साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्दै जाँदैछन्, आगन्तुकले व्यवसायमा अल्मल्याउन सक्छ, केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नुपर्ने योग देखिया छ, पहिलेका कमजोरी सुधार गर्ने प्रयत्न गर्दा राम्रो हुनेछ, खानपानको असाधनले स्वास्थ्य बिग्रन सक्छ, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्दै जाँदैछन्, बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन पनि सकिने खालको यो गैं राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ, फाइदाका लागि दोहोर प्रचार गर्नु पर्ला, आवश्यकता पूरा गर्न सरसपट वा ऋण लिनुपर्ने हुन सक्छ, विदेश ताक्नेहरूलाई यात्राको साइज हुन सक्छ, सानातिर आफन्तसँग सम्पर्क हुनुको साथै भेटघाटको अवसर जुट्न सक्छ, व्यापार बन्नाले आय आर्जनमा सुधार हुने समय रहेको छ, स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको यो गैं राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोस्।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका

0: बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सुशाम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9905523 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो, उहाँ सम्पर्कबाट बाहिर गइसक्नु भएको छ। तपाईँले पनि फोन गर्न चाहनुहुन्छ आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा घरै बसेपछि जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यानबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? के नाम भन्नुभयो? लोखा केसी भन्नुभएको? सल्यानबाट फोन गर्नुभएको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2059
0: साल। हजुर, त्यही त, 6 महिना कति कति? 18 गति कि 19 गति? त्यही त, के बार पर्छ जन्मबार? त्यही त, तपाईँको छोराको जन्मबार चाहिँ के बार हो भन्नु सोधेको मैले। त्यही त, त्यसरी त थाहा हुँदैन नि त, 18 गति कि 19 गति त मलाई कसरी थाहा हुन्छ त? त्यही त नि, 18 गति हो कि 19 गति हो कि तपाईँलाई बार थाहा हुनुपर्छ। 18-19 के बार पर्छ? तपाईँको छोराको जन्मबार चाहिँ के बार हो? शनिबार हो कि शुक्रबार हो कि के बार पर्छ? अथवा तपाईँले गते भन्नुपर्छ, यदि गति हो भने बारमा भन्छु। दुवै कुरा मैले भन्नु त कसरी मिल्छ त, कसरी सक्छु त भन्नुहोस् त। त्यही त नि, त्यसरी हुँदैन, त्यसरी मिल्दैन के, अहिले कार्यक्रमको समयमा त्यसरी हेर्न मिल्दैन है। त्यही त, 19 गते अनि कसरी हेर्ने त, अनि 19 गते त मिल्दै मिल्दैन झन्। अनि के दिन पर्या थियो भन्नु त? त्यही त, शुक्रबार त अहिले भन्नुभयो तपाईँले, तिथि के तिथि थियो? त्यसो भए अहिले हेर्न मिल्दैन, यहाँबाट कार्यक्रमबाट हेर्न मिल्दैन यसको लागि चाहिँ है। यसको लागि दिउँसो फोन गर्नु 10 बजेपछि, अनि तपाईँलाई थाहा हुनुपर्छ, राशि थाहा हुनुपर्छ कि तपाईँलाई जन्मेको बाटो थाहा हुनुपर्छ। तपाईँले हेरेर मात्रै भएन नि त, सिंह राशि नै आउँदैन अनि। त्यसरी हेर्न मिल्दैन क्या, त्यतिकै हच्चोमा हेरेर हुँदैन नि त, त्यही भएर पछि फोन गर्नु 10 बजेपछि, मिलेछ भने म हेरिदिउँला भनेको है। फोन गर्नुभयो भने, त्यही त, 10 बजेपछि फोन गर्नुभयो भने कति गते जन्मेको हो, जन्मेको गते पनि म मिलाइदिन्छु, अनि जन्म बार पनि मिलाइदिन्छु, अनि त्यसपछि राशि नाम के आउँछ त्यो म हेराइदिन्छु। अरू ग्रह दशा भाग्य हेर्नको लागि चाहिँ कार्यक्रममा नै फोन गर्नुहोला पछि है। हुन्छ। उहाँले फोन गर्नुभएको थियो सल्यानबाट आफ्नो छोराको विषयमा हेर्नको लागि। उहाँ 18 गति र 19 गति कन्फ्युज हुनुभयो, अनि जन्मको बार पनि उहाँलाई थाहा छैन, जन्मको तिथि पनि उहाँलाई थाहा छैन, त्यो भएर कुरा मिलेन है। तपाईँले पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9805675223 नम्बरमा सम्पर्क हुने गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? धनमाया ओली, रोल्पा जिल्लाबाट। हजुरको शुभ नाम धनमाया ओली भन्नुभयो होइन? कुन ठाउँबाट रोल्पाको? कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2065 साल।
0: 2062 2065 भन्नुभएको हो?
2: हजुर।
0: 2065 साल
2: अनि मङ्सिरको 5 गते।
0: मङ्सिर महिना 5 गते, के बार पर्छ?
2: बिहीबार।
0: जन्म समय भन्नु?
2: 4 बजे सर, 5 बजे।
0: साँझको 4 बजे हो?
2: हजुर।
0: ल ठिक छ। श्रीगणे सायम श्रीमती रामानुजाय नमः। सर्वमंगल मंगल्ये शिवे सर्वप्रसादिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2065 साल मंगसिर कृष्ण पक्षको बिहीबार अष्टमी तिथिमा जन्म, सिंह राशि पर्दो रहेछ है? छोराको सिंह राशि पर्छ। नाम आउँदो रहेछ बाबुको चाहिँ मुक्ति भन्ने नाम आउँछ है? मुक्ति अन्तरी राक्षस गण परेको छ बाबुको, घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक हुन्छ, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक हुन्छ, कालो सर्पयोग परेको छ, अनि आठौँ माङ्गलिक पनि परेका छन् बाबु। विवाहमा दोष छ, मङ्गलिकको शान्ति गर्ने, मंगलबारको दिन व्रत बस्ने, मंगल चौथी गणेश चौथीको व्रत बस्ने, अनि मङ्गलिकको शान्ति गर्नको लागि चाहिँ एउटा आँखसँग विवाह गराउनु पर्यो है? विवाहको दोष मेटाउनु पर्यो। बाजेलाई भन्नुभयो भने बाजेले केसँग विवाह गर्ने भन्नुहुन्छ, तपाईँले बुझ्नुहुन्न होला, त्यसलाई भन्छ आँखसँग विवाह गर्ने भन्छ, अर्क विवाह भन्छ त्यसलाई है। अनि त्यो गराउनु, पूर्णिमाको व्रत बस्नुपर्छ, मोतीको माला अथवा चाँदीको सिक्री लाउने गलामा है, साउनमा नाग पञ्चमीमा नाग देवताको पूजा गर्नुपर्छ, पढाइ राम्रो, दिमाग राम्रो, स्मरण शक्ति राम्रो छ, तर पढ्न भने फिटिक्कै मन नलाग्ने अल्छी स्वभावको छ हो कि होइन? अहिले ग्रह बाबुले अहिले ग्रह दशार बाबुलाई शुक्र सिद्ध चलिराखेको छ, यो शुक्र सिद्ध शुक्र सिद्ध स्वामीयोगको ग्रह छ, यो स्वामीयोगले गर्दाखेरि साथीसँग सम्बन्धहरू बिगार्ने बिग्रिने कुण्डली परेको छ, अलि भनेको नमान्ने जिद्दी घमण्डी हुने ग्रहहरू परेको छ है। पढाइमा अलिक ध्यान दिएर पढ्यो भने राम्रो छ, दिमाग राम्रो छ, स्मरण शक्ति राम्रो छ, अब पढ्दै नपढेपछि त कसलाई आउँछ र हो कि होइन? पढाइमा जान्छन्, पढ्नु चाहिँ पर्यो, पढाइ छोड्नु भएन, पढाइ छोडाउने ग्रह परेको छ। साइन्स विषय राम्रो छ, सुख छ, तर यतिको पढाइले चाहिँ अलिक पुग्दैन, अलि अल्छी गर्छ पढाइमा के वे बाबुले, पढाइमा अल्छी गर्नु भएन, अलि मजाले जाँगर चलाएर पढ्नुपर्छ भन्नुभएको छ गुरुले भन्नु, अलि जाँगर चढाएर पढ्यो भने राम्रो पनि हुन्छ, समस्याहरू आउँदैन, बाधा आउँदैन। पास त भइहाल्छन् नि, पास त हुन्छन्, नहुने होइन, मोबाइलमा धेरै कुरा नगर्ने भन्नुहोला, मोबाइल धेरै चलाउनु हुँदैन भन्नुहोला, अहिले ग्रह राम्रो छैन, चोटपटक लाग्ने, झुटो आरोप लाग्ने ग्रह दशाहरू छ, अलिक सावधान रहनुपर्छ भन्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। बाबुको ग्रहको शान्ति गर्नुपर्छ, अब आउने मङ्सिर महिनामा ग्रह शान्ति गराउनुहोला, नभए पुष माघ फागुनतिर बाबुलाई चोट पटक लाग्ने कुरा आउँछ है.
2: सम्बन्ध
0: ठिकै छ, राम्रै छ, त्यस्तो नराम्रो छैन. विषय लाग्दैन त नलाग्ला भन्छु मैले, पढाइमा चाहिँ कमजोरै छ है, पढ्नै मान्दैन अनि पढ्दै पढ्दैन. पढ्नै मान्दैन नि, त्यही भएर हो. अनि पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ भन्नु, राम्रोसँग पास भइहाल्छ, पढाइ राम्रो हुन्छ. मङ्गलबारको दिन पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन, हनुमान चालिसा पाठ गर्ने गर्यो भने पढाइ राम्रो हुन्छ, पछि विवाह बारे पनि राम्रो हुन्छ. माङ्गलिक नि केटी खोजेर विवाह गर्नुपर्छ, यसो आफै खोजेर विवाह गर्नु हुँदैन. लभ गरेर विवाह गर्यो भने घरबार दाम्पत्य पछि गएर समस्या हुन्छ, बाधा आउँछ, रोकावटहरू आउँछ है. त्यो भएर अलिकति विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो छैन, कलर साह्रो ठिकै राम्रो देखिन्छ है. राम्रै छ, नराम्रो छैन, चिन्ता नलिनु. सरकारी जागिर खाने ग्रह पनि छ. अब यति कुरा के कुरा बुझ्नु भने, कालो सर्पले परेको छ, कालो सर्पले जे काममा पनि रोकावट आउँछ, बाधा आउँछ. कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु कालो सर्पको. अनि त्यसपछि मङ्गलबार र पूर्णिमाको व्रत प्रथम लगाउनु भयो भने सयमा सय राम्रो हुन्छ, सबै थोक ठिक हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन है. हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि, रोल्पा जिल्लादेखि फोन गर्नुभएको. तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला. 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. कामको बोल्दै हुनुहुन्छ, नमस्ते.
3: हेलो.
0: हजुर हजुर, कामको बोल्दै हुनुहुन्छ. उहाँको फोन काटिएको छ. 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोला. कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ यतिखेर हामी, र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ. तपाईँहरूलाई थाहा छँदैछ 8 बजेसम्म तपाईँले हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ, मनन गरिराख्नु भएको छ, चिन्तन गरिराख्नु भएको छ. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा हामीले तपाईँलाई जानकारी गराइराखेका छौँ. कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ. कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते.
4: नमस्कार.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म रोल्पा नगरपालिकाबाट एलिना दाजी.
0: एलिना दाजी रोल्पा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ. कार्यक्रम कतिको सुन्नुहुन्छ? कार्यक्रम ज्योतिष वास्तु दिनदिनै सुन्नुहुन्छ कि कहिलेकाहीँ मात्रै सुन्नुहुन्छ?
4: दिनदिनै
0: सुन्नुहुन्छ. कसको विषयमा हेर्न चाहनुहुन्छ आज? साथीको विषयमा जन्ममिति भन्नुहोस् त, साथीको कति हो? 2067 साल 8 महिना 15 गते जन्म समय भन्नु?
4: 9 बजे
0: बिहान कि बेलुका?
4: बिहानको.
0: केटा साथी हो केटी साथी हो?
4: केटी
0: साथी हो. ल सुन्नुहोस् है, ध्यान दिएर. श्रीकाली सायरमा श्रीमती रामानुज आयमा 2067 साल मङ्सिर शुक्ल पक्षको सोमबार त्रयोदशी तिथिमा जन्म, मेष राशि आउँदो रहेछ. नाम आउँदो रहेछ लीलावती, नाम आउँछ लीला देवी अथवा लीलावती नाम आउँछ है तपाईँको साथीको नरानीको नाम. अलिक छिटो रिसाउने एक स्वभावको झ्वाकी स्वभावको हुनुभएको रहेछ, हो कि होइन? अलिक छिटो रिसाउने बानी छ, पढ्नुमा फिटिक्कै मन नलाग्ने रहेछ है. पढाइमा त्यति राम्रो देखिँदैन. माङ्गलिक कुण्डली परेको छ, माङ्गलिक कुण्डली देखेको छ यहाँबाट हेर्दाखेरि. विवाहमा आफै खोजेर आफै रोजेर विवाह गर्ने कुण्डली छ. सरकारी जागिर राम्रो, विदेश यात्रा राम्रो छ. नानीले चाहिँ विशेष गरी एकादशीको व्रत अथवा बिहिबारको व्रत बस्नुपर्छ है तपाईँको साथीले.
5: हुन्छ
0: हजुर, बिहिबारको र मङ्गलबारको व्रत बस्नु पर्यो होइन, अथवा बिहिबार मङ्गलबार र छिटो व्रत बस्न गाह्रो हुन्छ भने एकादशीको बस्ने अनि मङ्गलबारको बस्ने है गराउनुपर्छ। अहिले ग्रहदशाहरू चलेको छ नानीको लागि चाहिँ सूर्य भन्ने ग्रह चलेको छ एउटा, एउटा सिद्धा भन्ने ग्रह चलेको छ है, साथी बनाउन मन लाग्ने रहेछ, साथी पनि रहेछन् तर यो साथीसँग सम्बन्ध अगाडि टिक्दैन, राम्रो हुँदैन, अलिकति बाधा आउने कुण्डली परेको छ, रिसलाई कम गर्नु कन्ट्रोल गर्नु भन्नु, महिनावारीमा पछि समस्या आउन सक्छ, पेटमा समस्या आउन सक्छ, अलिक विशेष ख्याल गर्नुपर्छ भन्नु, पानी अलिक धेरै पिउनु पर्छ भन्नु होला। अनि तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? घर परिवारसँग सम्बन्ध राम्रो हुन्छ, पछि गएर श्रीमानसँगको सम्बन्ध चाहिँ त्यति राम्रो हुँदैन भन्छ क्या ग्रहले, त्यही भएर श्रीमानसँग सम्बन्ध राम्रो बनाउनको लागि चाहिँ माङ्गलिक नै केटा खोजेर विवाह गर्नुपर्छ, अनि त्यसपछि मङ्गलबारको व्रत गणेश चौथी मङ्गल चौथीको पूजा लगाउन सके पूजा लगाउने, नभए व्रत बस्नुपर्छ, राम्रो हुन्छ त्यसपछि है। पछि गएर विषय लिएर पढ्दाखेरि त साइन्स विषय लिएर पढ्ने अथवा म्यानेजमेन्ट विषय लिएर पढ्ने, एकाउन्टहरू यस्तो विषय लिएर पढा राम्रो हुन्छ, पढाइ पुरा हुँदैन, पढाइ बिचमा रोकिन्छ, पढाइ छुट्छ बिचमा है, पढाइ बिचमा रोकिने पढाइ बिचमा छुट्ने ग्रह छ, रिसाउनु धेरै रिसाउनु मन लाग्छ, एक करोड स्वभावको हुनुहुन्छ होइन, यसमा पनि अलिक कम गर्नुपर्छ, नराम्रो बानीले हटाउँदै जानुपर्छ, छोड्दै जानुपर्छ, राम्रो राम्रो बानी लिनुपर्छ भन्नुहोला, पढाइमा मात्रै ध्यान दिनु पर्यो, अहिले साथीहरूसँग ध्यान दिनु भएन, पढाइमा मात्रै ध्यान दिनुपर्छ भन्नुहोला, अब त्यस्तो नराम्रो छैन नानी, ग्रह दशा भाग्य राम्रै छ, अब मैले भने जस्तै गरी व्रत बस्नु बेला व्रत बस्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला, उहाँले फोन गर्नुभएको थियो रोल्पा लिवाङबाट फोन गर्नुभएको थियो नगरपालिकाबाट, उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ, कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ, कार्यक्रम ज्योतिष वास्तुमा तपाईँको आफ्नो आफन्तको बारेमा, ग्रहदशा र भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी हामीले तपाईँलाई गराउने गरेका छौँ, कुनै जिज्ञासाहरू रहेका छन् तपाईँको आफ्नो आफन्तको बारेमा भने सम्पर्क र सहकार्य तपाईँले गर्न सक्नुहुन्छ, कार्यक्रममा फोन गरेर आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा निशुल्क रूपमा तपाईँले हेराउन पाइराख्नु भएको छ, हरेक दिन बिहान ठिक 7 बजीदेखि 8 बजीसम्म हामीले तपाईँको निशुल्क रूपमा, कुनै शुल्क लाग्दैन, कार्यक्रममा तपाईँले फोन गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँ को बोल्दै हुनुहुन्छ, नमस्ते, हेलो, हजुर हजुर, कहाँ को बोल्दै हुनुहुन्छ,
6: नमस्कार गुरु,
0: नमस्कार हजुर, कहाँ को बोल्दै हुनुहुन्छ,
6: म
0: नातिको धादिङ, कुन ठाउँबाट फोन गर्नु भएको हो,
6: धादिङमा अस्ति पनि गरेको थियो, अस्ति ठुलो नाति हेर्ने, अहिले सानो नाति हेर्ने गङ्गाजमुना गङ्गा,
0: ए गङ्गाजमुना गाउँपालिकाबाट हो
6: हजुर,
0: अस्ति कसको बारेमा हेर्नु भएको थियो, ठुलो नातिको,
6: अस्ति ठुलो नातिको हेरेको थियो गुरु,
0: अब आज सानो नातिको हेर्ने
6: हजुर,
0: जन्ममिति भन्नुहोस् त कति हो नातिको,
6: 2073 साल
0: हजुर,
6: कार्तिकको 14 गते मङ्गलबार, हजुर
0: कार्तिक महिनाको 14 गते मङ्गलबारको दिन, जन्मेको समय भन्नुहोस् त,
6: जन्मेको कति बजे, बिहान 6 बजे हजुर,
0: बिहानको 6 बजे हो
6: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ, दार्जिलिङ जिल्ला हो, ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, बाबुको 2074 साल कार्तिक महिनाको 14 गते भन्नुभएको छ मङ्गलबारको दिन है, कुम्भ राशिमा जन्म भएको छ, पूर्व भारतको प्रथम चरण, नाम आउँछ सेवन्त, नाम आउँछ नाम चाहिँ सेवन्त, नाम आउँछ कुम्भ राशि पर्छ है, आदि नदी नर्गण परेको छ बाबुको, घातकमा परेको तिथि तृतीय अष्टमी त्रयोदशी, बिहिबारको दिन घातक हुन्छ, नम्बरमा तीन नम्बर घातक राशिमा कुम्भ राशि घातक हुन्छ, टाउको दशा भाग्य ग्रह असाध्यै राम्रो छ, टाउकोमा आँखामा दाँतमा समस्या हुन्छ यस्तो व्यक्तिलाई है, दाँत किराले खान्छ, अझ ब्रस गर्नुपर्छ, पानी अलिक धेरै पिउनुपर्छ, शरीरमा पानी कम देखिन्छ यहाँबाट गर्दाखेरि, मंगलबारको दिन व्रत बस्ने, आइतबारको दिन नुन नखाने गर्नुपर्छ है, मंगलबारको व्रत त फेरि अलिक पछि लिँदा हुन्छ, तर आइतबारको दिन नुन चाहिँ खानु हुँदैन, नुन खानुभयो भने आँखा बिग्रिन्छ, टाउकोमा समस्या, टाउको दुख्ने समस्या, दाँत किराले खाने, दाँत बाङ्गो टिङ्गो आउने, अनि निधारमा अनुहारमा चोट पटक लाग्ने, आगोबाट भय हुने पनि देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ अरू त्यस्तो नराम्रो ग्रह छैन। साउनमा नागपञ्चमीको दिन नाग देवताको पूजाहरू गराइदिनुहोस्, बाबुलाई राम्रो हुन्छ। अहिले ग्रह बाबुको चलेको छ उल्का भन्ने ग्रह चलेको छ, शनि भन्ने ग्रह चलेको छ, फेरि राशि पनि साढे साथी शनि चलिराखेको छ, यसले गर्दा स्वास्थ्यमा राम्रो हुँदैन, पढाइमा राम्रो हुँदैन, बिरामी हुने ग्रह दशाहरू पनि परेको छ, चोट पटक लाग्न सक्छ, हात खुट्टा भाँचिन सक्छ, अलिक ख्याल गर्नुपर्छ भन्नु है। ल अनि कुम्भ राशि पर्यो, सेवन्ता नाम आयो भने होइन त के राशि भने मैले, कुम्भ राशि है, कुम्भ राशि सेवन्ता नाम आउँछ, सेवन्त हजुर, आशिष त तपाईँले नाम राख्नुभयो नि, राशिको नाम, राशिको नाम सेवन्त आउँछ क्या, नारायणको नाम सेवन्त आउँछ, हो सेवन्त है, नारायणको नाम
6: चाहिँ
0: राम्रो छ, राम्रो, चिन्ता गर्नु पर्दैन, आइतबारको दिन नुन नखाने होइन, आइतबारको दिन नुन नखाने बाबुले, अनि त्यसपछि नागपञ्चमीमा हरेक नागपञ्चमीमा नाग देवताको पूजा गर्ने, यदि गर्यो भने बाबुले केही गर्नु पर्दैन, अहिलेलाई राम्रो छ, ग्रह दशाहरू नराम्रो छैन, ठिक छ। अब आउने कार्तिक महिनामा अथवा मङ्सिर महिनामा ग्रह दशा शान्ति गर्ने सत्यनारायणको पूजा आउनु है, यति ठिकै छ, राम्रै छ, नराम्रो छैन, उहाँको तपाईँको यो बाबुको बुवाको चाहिँ दुई विवाह हुने ग्रह परेको छ, फेरि भएको हो, हजुर, बुवाको चाहिँ दुई विवाह हुने ग्रह परेको हो, बाबुको छोराको पनि त्यस्तै ग्रह छ, त्यसको लागि पछि शान्ति गरौँ ल, अहिले सानै छ, ठिकै छ, राम्रै छ, नराम्रो छैन। अब छोरा अझै झ्वाकी झ्वाकी खालको हुनुहुन्छ के अरे, हो कि होइन, अलिक झ्वाकी झ्वाकी बानी छ छोराको, अब नझ्वाकी नै सम्झाउनु पर्यो छोरालाई तपाईँले पनि, बुहारी अहिलेको बुहारी ठिक छ, राम्रै छ त, तपाईँले तातो पानी तोकेर खानदिया छ, मिठो मिठो खानदिया छ बुहारीले होइन, तपाईँको सेवा गरेको छ, ठिकै छ त, राम्रै छ, नराम्रो छैन। अब यो नाति, यो नातिलाई चाहिँ रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु भयो भने चोटपटक लाग्दैन, पढाइ राम्रो हुन्छ भनेको मान्ने हुन्छ है, तपाईँलाई चाहियो भने मलाई फोन गर्नु, दिउँसो म बनाएर पठाइदिउँला, दिउँसो फोन गर्नु 10 बजेपछि यही नम्बरमा है, हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला, राधे राधे। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो नातिको विषयमा, अस्ति ठुलो नातिको हेराउनु भएको थियो, आज कान्छो नातिको, सानो नातिको हेराउनु भयो, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं, काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते, हेलो, हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ, उहाँको फोन नै राम्रोसँग बुझिएको छैन, आवाजै आएको छैन उहाँको चाहिँ, उहाँले रेडियो सुनिरहनु भएको छ होला, गुरुले फोन उठाउनु भएन भन्नुभयो होला, मैले फोन उठाएको छु बोलेको छु, उहाँले थाहै पाउनु भएको छैन। कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर, मोबाइललाई नजिक राखेर बोल्नुहोस् त, मोबाइललाई नजिक राखेर बोल्नुहोस्, समय थोरै छ हामीसँग। गोर्खाबाट बोल्दै हुनुहुन्छ, तपाईँको नाम भन्नुहोस् त, शुभ नाम। के बहादुर गुरुङ भन्नुभयो? सिंह बहादुर गुरुङ गोर्खाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ त? छोरीको जन्मति भन्नुहोस् त, कति हो? पुसको बाह्र गते। जन्म समय भन्नु? दिउँसोको दुई बजे हो। 2071 साल पुष महिना 12 गते दिउँसोको 2 बजे जन्म। ठिक छ, सुन्नुहोस् है त, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वत साधिके, सर्वनेत्र मुखे गौरी नारायणी नमस्ते। 2071 साल पुष शुक्ल पक्षको शनिबार षष्ठी तिथिमा जन्म कुम्भ राशि, पूर्व भारतको प्रथम चरण नाम आउँदो रहेछ, बाबुको श्रीमन्त नाम आउँछ, आदिनाली नर गर्नु परेको छ बाबुको, तपाईँको छोराको कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ, पढाइमा एकदम राम्रो छ, पढाइमा तेजिलो स्वभावको कुण्डली हो, अलिकति नाक दोष परेको भएर अलिकति बाधा आउन सक्छ। साउनमा नाग पञ्चमीमा नागको पूजा गर्न लगाउनुहोस्, बाबुलाई राम्रो हुन्छ है, समस्याहरू कम आउँछ, बाधाहरू कम आउँछ, रोकावटहरू कम आउँछ। अहिले उल्का र अर्को शनि भन्ने ग्रह चलेको छ, राशिमा पनि फेरि साढे साथी छ, राशिको र ग्रहको शनिले गर्दा स्वास्थ्यमा अलिकति समस्या बढाउन सक्छ होइन, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ। फलामबाट अलिक टाढा रहनुपर्छ, चोटपटक लाग्न सक्छ, हात हतियारले काट्न सक्छ है, अलिक विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै देखाइन्छ। अलि रिसाउने स्वभावको रहेछ नाति होइन, छोरा होइन, समस्या के छ तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त? विदेश जाने बेलै भएको छैन नि, बल्ल 10-11 वर्षको मान्छे के विदेश जान्छ अहिले, विदेशमा होइन यहीँ जागिर खुवाउनुपर्छ, आर्मी पुलिसमा भर्ती गराउने, सरकारी जागिर खुवाउने, अनि राम्रो पढ्नु भयो भने लोकसेवा आयोगतिर भिडेर अफिसर बन्ने, हाकिम बन्ने, जागिर पो खुवाउने हो त, विदेश त किन जाने हो र, हो कि होइन? दशाको शान्ति बेला बेला गर्दै अगाडि बढाउनु भयो भने जागिर खान्छ यहीँ, अफिसर ठुलो हाकिम बन्ने ग्रह छ यहीँ, विदेश जानै पर्दैन बाबुलाई, एकदम राम्रो छ, समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउँछ है, चिन्ता नलिनुहोस् है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि, गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो, तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोला, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ मसँग तपाईँहरू भने, प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्ष
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
2: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनन
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्रै होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन हो।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
16: नेपाल सरकार विज्ञापन हो।
17: हेलो
18: हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
19: हजुर,
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
19: लु दिन त। हेलो, भन्नुहोस् त।
17: हेलो हजुर,
19: हजुर,
17: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भने रहेछ, के भयो?
19: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल ल, किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
20: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
20: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
21: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
22: बाफे,
21: अब चाहिँ के हुने हो?
12: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
21: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
21: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
21: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
23: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहेलो यो हो रेडियो साहेलो 99.8
1: साहेलो समय सूचक अहिले बिहानको
2: पुनरूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औलाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार किमबमसँग कुरा गर्दै उहाँले कार्यपालिका र न्यायपालिका बीच देखिएको हालको अवस्थालाई न्यायिक नभई आपराधिक दण्डको संज्ञा दिनुभएको छ। मुलुकमा अयोग्य र अनैतिक शासकहरूको स्थापना हुँदा यस्तो द्वन्द सृजना हुने समेत उहाँले बताउनुभयो। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्तिको क्रममा वरिष्ठता मेचिएको हुने सन्दर्भमा शाहले विगत 35 वर्षदेखि कंग्रेस एमाले र माओवादीले न्यायालयमा दलीय भागभण्डा र नातावाद घुसाएर न्यायालयभित्रै क्रिमिनल सेट अप तयार गरेको उहाँले दावी गर्नुभएको छ। न्यायालयको सर्वोच्च पदमा कुन नम्बरको व्यक्ति ल्याउने भन्दा पनि कुन पृष्ठभूमि र योजनाका लागि ल्याइँदैछ भन्ने प्रश्न मुख्य भाग उहाँको भनाइ छ। अधिवक्ता शाहले भर्खरै सिफारिस भएका प्रधान न्यायाधीशहरूबाट न्याय र सुशासनको आशा गर्न नसकिने समेत बताउनु भएको छ। कानूनको सिद्धान्त भन्दा मार्क्सवाद र नातावादबाट प्रभावित पृष्ठभूमि भएका व्यक्तिहरूबाट विधिको शासन स्थापित हुन नसक्ने तर्क गर्नुभएको छ। यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्रपतिका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले 100 रूपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय राष्ट्रियताको हिसाबले सकारात्मक देखिए तापनि व्यवहारिक र कूटनीतिक दृष्टिकोणले चुनौतीपूर्ण रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको बहसमूलक कार्यक्रम नेपाली बहसमा उहाँले नेपालले नोट राष्ट्रिय प्रतीक मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनुपर्ने वस्तु भएको समेत उल्लेख गर्नुभएको छ। भारतसँग सीमा विवाद कायम रहेको अवस्थामा नोटमा नयाँ नक्सा राख्दा अन्तर्राष्ट्रिय व्यापार र सम्बन्धमा समस्या आउने सक्ने उहाँको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका 6 बैरेनीमा 3 सवारी साधन एक ठाउँमा ठोकिँदा 37 घाइते भएका छन्। गौर राति 11:30 बजे काठमाण्डुबाट सितौनतर्फ गइरहेको बागमती प्रदेश 03001006 नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश 01006-7499 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि सो बसलाई दुर्गंजतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। 3 सवारी साधनमा रहेका जम्मा 68 यात्रु मध्ये 37 घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर 3 डिस्चार्ज भइसके पनि बाँकी 34 काठमाण्डुका विभिन्न अस्पतालमा अहिले उपचार चलिरहेको छ। गौरराति नै काठमाण्डुको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै 19 उत्तरी शिक्षण अस्पताल महाराजगंजमा 9 पठाइएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले नेपाल सरकार र गणतन्त्र भारत बीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी फौजदारी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ। यसै अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले वैकल्पिक विकास र वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ। हिजो साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफल अनुसार परीक्षामा नियमित तर्फ कुल 4,30,667 विद्यार्थी सहभागी भएका थिए। जसमध्ये 2,84,160 विद्यार्थी उत्तीर्ण अर्थात ग्रेडेड भएका छन् भने 1,46,507 विद्यार्थीले नन ग्रेडेड प्राप्त गरेका छन्। यस वर्षको कुल उत्तीर्ण प्रतिशत 65.98 रहेको बोर्डले जनाएको छ। नतिजा अनुसार जीपीए 1.60 2 ल्याउने विद्यार्थीको संख्या 7 मात्रै छ भने 2 देखि 2.40 जीपीए ल्याउने 5190 जना रहेका छन्। त्यस्तै 2.40 देखि 2.80 ल्याउने 55977, 2.80 देखि 3.20 ल्याउने 94222 तथा 3.20 देखि 3.60 ल्याउने 80372 विद्यार्थी रहेका छन्। सबैभन्दा उच्च जीपीए 3.60 देखि 4.0 प्राप्त गर्ने विद्यार्थीको संख्या 48392 रहेको छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। वन फ्लोर वासिङ मसिनमा 6 केजी एरियल, टप फ्लोरमा 2 केजी एरियल, 3 टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन नागरिकता भइपुग्छ। सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मध्यको नपुरी गाउँपालिका साथ महवीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जंक्सन कोरेला सड़क आज बिहानदेखि अवरूद्ध भएको छ। ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटरको दूरीको बेनी जंक्सन सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जंक्सनदेखि बेनीतर्फ आउँदै गएका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका अनुसार साथै मुस्ताङ घुम्न मुक्तिनाथ दर्शनका क्रममा जाने आउने पर्यटक र तीर्थयात्रीहरू समेत प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमल सिन्हाले सड़क विभागका उपकरण परिचालन गरेर सड़क खुलाउन पहल भइरहेको जानकारी दिनुभयो। मध्यप्रदेश सरकारले हेटौँडामा आफ्नै एकभूत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई काठमाडौँको शरणमा पुर्याएको छ। संघीय सरकारले वन तथा वातावरण भू संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय बीच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौता गरेको हो। उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूपकटन र संरचना निर्माणका लागि बाटो खोलेको जनाएको छ। जग्गा भौगाधिकार र रूपकटनका विषयमा विभाग र प्रदेश सरकार बीच औपचारिक सम्झौताको प्रक्रिया टुङ्गिएसँगै अब फिल्डमा काम हुने अवस्था सृजना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले भोलि बुधबार पार्टीका विवनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नु भएको हो। बिहान 9 बजे बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। राष्ट्रपाले आगामी भदौ र असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। नेपालमा पश्चिमी निम्नचापीय प्रणाली स्थानीय वायु र तल्लो वायुमण्डलमा प्रहारको निम्नचापीय क्षेत्रको आंशिक प्रभाव प्रहारको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ। बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने जनाइएको छ। बेलायती प्रधानमन्त्री केर स्टारमरमाथि राजीनामा दिन दबाव बढ़ेको छ। भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीले बेहोरेको लज्जास्पद हारपछि प्रधानमन्त्री स्टारमरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नै मन्त्री परिषदका सदस्यले समेत उनको बहिर्गमनको समय तालिका माग गरेका छन्। प्रधानमन्त्रीको राजीनामा माग्ने माग महासचिव सजाना महमूद समेत रहेकी छन्। मन्त्री परिषदमा प्रधानमन्त्रीको निरन्तरतालाई लिएर स्पष्ट दुईधार देखिएको छ। उता अमेरिकाको दक्षिणी टेक्ससमा आइतबार एक कारको रेलको एक डिब्बामा 6 जना मृत अवस्थामा फेला परेको अमेरिकी संचार माध्यमले जनाएका छन्। लारेडो प्रहरी विभागका अनुसार मालवाहक रेल कम्पनी युनियन पेसिफिक का एक कर्मचारीले अमेरिका मेक्सिको सीमा नजिकै रहेको एउटा मालवाहक रेलमा तीनवटा शव फेला परेका हुन्। ती व्यक्तिहरूको मृत्यु कसरी भयो भन्नेमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको टाइम्सले जनाएको छ। खेल खबर आइसिसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको नेपाल अमेरिका र स्कटल्याण्ड बीचको त्रिकोणात्मक श्रृंखला आजदेखि शुरू हुँदैछ। घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै स्विचको शुरूआत गर्दैछ। खेल नेपाल र स्कटल्याण्ड बीचको खेल अहिले 9:30 बजे कर्चिपुर स्थित टी मैदानमा शुरू हुनेछ। यसअघिको घरेलु मैदानमै भएको नेपाल इंग्ल्याण्ड र ओमान बीचको श्रृंखला नेपालका लागि सुखद ड्र। नेपालले 4-3 खेलमा जित निकाल्यो। पहिलो खेलमै नेपालले युएलाई 37 रन हरायो। यस्तै दोस्रो खेलमा डेल स्मिथमा मानसिंह 102 रनले स्तब्ध बनेको नेपालले त्यस्तो खेलमा युएलाई डीएल स्मिथमा 6 रनले हराउँदा ओमानमाथि 81 रनको जित निकालेको थियो। नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, दिपेन्दु सिंह ऐरी उपकप्तान, कुशल भुर्देल, आरिफ शेख, नीम सार्की, आसिफ शेख, ईशान पाण्डे, गुलशन झा, सुपाल कामी, सन्दीप लामी छाने, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमार र करण केसी रहेका छन्। नेपालले गत जूनमा भएको श्रृंखलामा स्कटल्याण्डसँगको एक खेल जितेको थियो भने एक खेलमा पराजय भोगेको थियो। उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई पनि 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
3: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिन्छु भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
4: लिन्छु मात्र होइन, बजेट कन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेको।
3: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
5: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
3: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
7: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा तयारी चल्छौ।

Okay, I'm going to

0: tutuklanmamda düşmanlarla
1: Thank you.

ब्याङ्कका जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सहरहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आसार मसान्तभित्र बकेटा साढा ब्याज बुझाई कर्जा चुक्ता निर्मित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्दोजहरू लागू हुनेछ।

साधना सामाजिक संजालना अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ।

Hey, you're not going to be able to do it.

तपाईँको मोबाइल ब्याङ्कमा खाता छ कि छैन त?

Thank you.

I'm
सुरक्षित व्यवस्थाको लागि

información que buscar.

भएका छन् भने केही वैकल्पिक रूपमा मात्रै सञ्चालनमा रहेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको खुमकोट नेपाल थोक कटुञ्ज बेसी सड़क खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। गत वर्ष असार 22 गतेदेखि नै प्रभावित बाढ़ीको जोखिममा मध्यनजर गर्दै बिपी राजमार्गको उक्त खण्ड बन्द गरिएको, सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन। कोशी प्रदेशका दुई मुख्य राजमार्गमा पनि विद्युत कामी छ। भोजपुर नगर

सांस्कृतिक खुशीको भूमिका कारण राजमार्ग प्रभावित भएको छ।

अनुसार सोमबार बत्ती करीब सवा एघार बजे काठमाडौँको हेटौडातर्फ जाँदै गरेको बागमती प्रदेश 01003345258 नम्बरको इभी गाडी ब्रेक फेल भई सड़कको दाहिनेपट्टिको भेटमा चौकीदार दुर्घटना भएको थियो। प्रहरीका अनुसार गाडीमा चालक सहित 11 जना सवार रहेका थिए, तीमध्ये 9 जना भारतीय नागरिक र चालक सहित 2 जना नेपाली नागरिक रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका सबैले दार्जिलिङ उपचारका लागि काठमाडौँ ल्याइएको छ।

कसरी बनाएदेखि त अभिप्राय चोखो धोरी खेलसम्म स्वयं विस्तार भइरहेको छ।

बोलिएको बैठकको प्रथम मुख्य महाधिवेशनसँग हुन सफल हुने प्रवक्ता पनि शाहले जानकारी दिनु भएको छ। राष्ट्रपति आगामी भने सोचमा पहिलो महाधिवेशन गर्ने तयारी थालेको छ। रेडियो स्टेशन 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: Sunday Mooncha, Radio Silence 89.8 MHz.
1: अफिस आउनु जान साह्रै गाह्रो भयो. एउटा साधन निम्ति भनेको विश्वासनीय र भरपर्दो ठाउँ कहाँ होला?
2: मैले त टेलिभिजन लिएको, अहिलेसम्म राम्रै चलिरहेको छ.
1: ए हो र, म पनि त्यही जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै छैन आउने भयो.
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिन्छ. साथै सुपर मूल्यमा पार्ट्स गरेर पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
1: प्राइटर अमित परसाई, भटभटी रिटर्न डिजाइन एन्ड वर्कसप, भरतपुर 18 चन्दौली बाटो, भीमनगर जाने बाटो. मोबाइल 98 5 50 82 751.
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर. आज कति दिन रे?
5: 3 दिन भयो.
4: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
5: के सुनौ नहुने होइन कि, सफा गरी भइहाल्यो नि.
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है. पछि जेसुकै गर.
5: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून संविधान विपरीतका काम हुन्. अरूले भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले.
6: हो, तिमीले ठिक भन्यौ बुहारी. महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: नमस्कार संसदीका दिदी.
9: नमस्कार नमस्कार. बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छन् नि.
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ. हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
9: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
12: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं.
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं.
12: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ.
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
12: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
13: ए, के भयो? के को हल्ला खुल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
14: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
13: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या.
14: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको.
14: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
7: विकासका नाममा विनाश नमिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुरमा दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10, इन्द्रेणी टोल, भरतपुर 3, बेलचोक।

Thank you.

चला संगीतले मनोरञ्जनको अटुट पाइन यो हो रेडियो पाइन 99.8 मेगाहर्ज।

0: Aylık Sunday Mucha Radio Silent 89.8 MHz.
1: Sahi no samay susan. Ahile Bihana ko 11 bajyo. This 11 AM.
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको
6: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश नलिम्क्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुङ्गेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अहिले भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार संशोधिका दिदी।
5: नमस्कार नमस्कार।
4: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

I'm gonna go to the hospital.

Oh, my God.

接着来，从今天内容中间 ，Go up to Fire， 由我 Radio Fire 99.8 MHz。

Oh, my God.

समाचारी रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनय शर्माको नमस्कार। नीतिगत कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै सुश्री नेपालले सम्बोधन गर्ने कार्यसूची आगामी वर्षको बजेट सीलिङ 18.90 अर्ब तोकियो। सुस्थ राख्नु पर्नेछ। सड़क निर्माण सुस्थ भएपछि

ATC 내셔 아니 나비 따마 나비 따마

अवसरमा गुगलका विभिन्न होम अप्लायन्सहरू पक्रि क्यासब्याक तथा सेलसाउन टिप्स वासिङ मेसिनमा छ केजी अटोमेटिक डिसवासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन पछि स्ट्यान्डिङ ओभरमा प्रेसर कुकर प्राथमिकता मात्र भइपुग्छ सरस्वती माइमा खरिद गर्न सकिन्छ I'm gonna go to the next one.

0: Premios, directamente de Boston Massiva, X y Aerial, Cruel Coven, Kukinki, Massiva, British Television, David Papa Tuxa, Sisi Alex Irobarima Tuxa, Sisi Kaiz Dota Sadiqsa.
1: अगले वर्ष प्राकृतिक विपत्ति के कारण मुल्क का विभिन्न मुख्य राजमार्ग में प्रभावित भएका छन्। आज बाधित विधायक अनुसार दार्जिलिङ पौडेल कारण के सड़क खण्ड र पूर्ण रूपमा बन्द भएका छन् भने केही एकतर्फी मात्र सञ्चालनमा रहेका छन्। काव्यपलाम सूचनाको खुर्कोट नेपाल थोक कटुञ्जदेशी सड़क खण्डमा सुधार साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गत वर्ष 21 गतेदेखि नै सम्भावित बाढ़ीको जोखिममा नदिनुभएको विपत्ति राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सुधार साधन चलाउन अनुमति दिएको छ। कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायम रहेको छ। भोजपुर नगरपालिका वडा नम्बर 5 दक्षिणमा वैशाख 12 गते आएको बाढ़ीका कारण सड़क अवरोध भएको थियो। हालको स्थानमा वैकल्पिक बाटोको सड़क व्यवस्था गरी सड़क एकतर्फी रूपमा सुधार गरिएको छ। शंका सभाको मकान उत्तरपालिका वडा नम्बर 3 नयाँ बस्तीमा वैशाख 23 गते खोसीको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। हालको स्थानमा पहिरोको झाडा बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका छ पहिरोमा तीनवटा सवारी सवारी एकै ठाउँमा पुगेका 37 जना खाल्टो भएका छन्। गौराती सहयोग 11 बजी काठमाडौँबाट चितवन बर्फ गइरहेको बागमती प्रदेश 03001006 नम्बरको ट्रकलाई बागलुङ तर्फ गइरहेको बागमती प्रदेश 01006-6799 नम्बरको बसले पछाडिबाट ठक्कर भएको थियो। त्यसपछि सो बसलाई बुगन्स तर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर भएको थियो। तीनवटा सवारी सवारीमा रहेका जिम्मा 68 यात्रीहरू मध्ये 37 जना खाल्टी भएको जिल्लाधिकारी कार्यालय थादिङको जानकारी दिएको छ। बर्डिनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर 3 जना विस्तार भइसके पनि बाँकी 34 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ। बेलापनि काठमाडौँको राष्ट्रिय कला सेन्टरमा मात्र 19 जना र त्रिवे शिक्षा अस्पताल महाराजगंजमा 9 जनालाई पठाइएको थियो। स्थानीय अस्पतालमा उपचारका लागि भइएका थप 6 जनालाई पनि पछि काठमाडौँमा रेफर गरिएको जनाइएको छ। प्रहरीले दुर्घटनामा सम्बन्धमा दुईवटा दोष र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2083 सफल परीक्षणका लागि पूरक परीक्षा सञ्चालन गर्ने नीति तय गरेको छ। बोर्डले सुमार सार्वजनिक गरेको नतिजा सबै पूरक परीक्षा असार 1 गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो। उनका अनुसार पूरक परीक्षा असार 9 गतेसम्म सञ्चालन हुनेछ। नौ ग्रेजुएट पढेका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ। यस वर्षको एसईमा नियमितर्फ 4,30,667 विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 2,84,160 विद्यार्थी ग्रेडेड भएका छन् भने 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्र सम्बन्धी जानकारी छिटो सार्वजनिक गर्ने जनाएको छ। त्यस्तै बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योगलाई प्राप्त प्रकार हेर्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ। बोर्डका सदस्य सचिव जङ्गबहादुर अरियालले जारी गरेको विज्ञप्तीमा विद्यार्थीले अनलाइन मार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छन्। मादक पदार्थ सेवन नापस गरेर सरकारी कार्य चलाउँदा दुर्घटना कराएका कोलालिकाको दावा नगरपालिकाका मेयर वीरेन्द्र खत्तलाई फोन गरी उपनगरपालिकाले 33,000 रूपियाँ क्षतिपूर्ति चिराउनु भएको छ। गत सोमबार वीरेन्द्र खत्तले चलाएको सुपत्र 01-01-6-01 नम्बरको सरकारी कार्य मुनापुर अक्टोबर 6 दिन सड़क खण्डको डेटामा दुर्घटना भएको थियो। नापस गरेर लप्त भएका मेयरले चलाएको गाडी सड़क छेउको रेलिङमा फुटिएको थियो। फनगढ़ीका नगरपालिक गोपाल खनालको सचिवालयका अनुसार उपमहानगरपालिकाका प्राविधिकहरूले गरेको मूल्याङ्कन अनुसार एक रेलिङ मर्मत गर्न 35,000 रूपियाँ खर्च लाग्ने स्टेटमेन्ट निकालिएको छ। सो रकम बराबरको जरिवाना मेयर खत्तालाई तिराउन लागिएको हो। उपमहानगरपालिकाले रकम वसुल गर्न नगद भरि पठाए पनि मेयर खत्तले भने आफू स्वयंले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन्। हामीसँग खबर आफू नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्रेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बक्रेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: Dutch Smart Domestic Appliances Company. Hari Bangladesh, Stable Pipe Products, and Amazon. Bangladesh, Bahama, Mega Mister, Luxury States. Hero Splendor Plus Motorcycle, Demo Company. QR Code Scan, Karisma Badi Pazanamu. Mario Bola Dasala, other business Panamos. Stacy Sanga.
1: अमेरिका र फ्रान्सले संयुक्त विदेशी नीतिमाथि आक्रमण गरेको खुलासा भएको छ। अमेरिकी अखबार वाइल्ड स्ट्रीट जर्नलले साझा गरेको रिपोर्ट अनुसार अमेरिका र इजरायलले आक्रमण गरिरहेका बेला युरोपले पनि रमनाथी समूह आक्रमण गरेको थियो। समय सार्वजनिक उक्त रिपोर्टले रणवीरको युद्धमा अमेरिका र इजरायललाई साथ दिने अर्को देशका रूपमा उनीहरूको सहभागिता रहेको दावी गरिएको छ। इरान पश्चिम खाडी स्थित इरानको लागन टापुमा रहेको एक थियो प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणमा पनि संलग्न रहेको रिपोर्टमा उल्लेख छ। त्यस्तै मलेसियाको पश्चिम तटमा रहेको पाङ्गर टापुमा इन्डोनेसियाका स्वास्थ्य सीमा काट्दा बिना फिराशी भएको डुङ्गा डुब्दा चौथो सीमा बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानले डुङ्गामा सुधार स्वास्थ्य सीमा मध्य तेइसमा पीड़ितलाई उपचार गरिएको जनाएको शिविरले बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ। पिराक एउटा निर्देशक निर्माण सुकरी खोटोपाले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू लेबोङमा इन्डोनेसियाको किसानबाट पनाम तेरेङ्गान सिलिम्बर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्य व्यक्तिहरूतर्फ हिँडेको उल्लेख गरेका छन्। आईसीसी पुरूष क्रिकेट विश्वकप मित्र अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दछ। क्षेत्रपुरुष त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस्जिती र पहिला ब्याटिङ गरेको हो। नेपालका लागि सन्दीप रामस्वामीले 4 विकेट हात पारेका छन्। 21 ओभरमा 2 विकेट लिएका सन्दीपले 23 ओभरको अन्तिम बलमा 3 विकेट हात पारेका हुन् भने 25 ओभरको दोस्रो बलमा 4 विकेट लिएका छन्। अहिले स्कटल्याण्ड 26 ओभरको समाप्तिमा 4 विकेटको क्षेत्रमा 132 रन बनाएर खेलिरहेको छ। एघारदेखि उत्तर अमेरिकामा शुरू हुने फिफा विश्वकप 2026का लागि सैनिक विजेता अर्जेन्टिनाले आफ्नो प्रारम्भिक टोली सार्वजन गरेको छ। अर्जेन्टिना फुटबल सेमियन फाले 155 सदस्य चन्द्र टोलीको घोषणा गरेको हो। अर्जेन्टिनाले घोषणा गरेको यस सूचीमा अनुभवी र युवा खेलाड़ीहरूको समस्त रहेको छ। टोलीमा कप्तान लियोनेल मेस्सीको नेतृत्व कारण शुरू नै केही स्थापित नामहरू बाहिरिएका छन्। सर्वजना नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनपटक नीति तथा कार्यक्रम माथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै शीर्ष नेता र सम्बोधन गर्ने कार्यसूची आगामी वर्षको बजेट सुनिल 18 खर्ब 90 अर्ब टोकियो डेरा सम्मुख प्रदेश स्तरीय यात्रा गर्नेछ। सुरुमा भूमिका सड़क निर्माण स्पष्ट भएपछि सरकारवालाको चासो तर तीव्र प्रभावित बाद वर्षाका कारण विभिन्न राजमार्गहरू प्रभावित पदिनमा पनि सभा गरेका प्रश्न टुटिरहेका तीर्षमा खाइदिए। एसएको नतिजामा चित्त नबुझेमा विद्यार्थीलाई पुनर्योग गर्न र उक्त पुस्तका हेर्न पाउने असार 1 गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय नतिजामा 4% बढ़ने सुधार। अमेरिका र जसरी युरोपमाथि आक्रमण गरेको खुलासा टापुको आक्रमणहरूको सहभागिताको प्रमाण भएको रूपद्वारा पुष्टि इन्डोनेसियामा।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई हस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफ्नो

0: आफ्नो व्यवहारको परिणाम आफैले भोग्नु पर्ने हुँदैन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? केको हल्ला खुल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकियो नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी चेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य दङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्कार नमस्कार जो चाहिँ भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लागिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको हो त
2: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छर छिमेकका अरूलाई पनि

0: Cincinnya tinggi menunjang jangkau adu sahil Yohu radar sahil Nanabi tupu at megahertz
1: Sahil samay susan Ajene dusko ko ek bajyo Is 1 p.m.
2: के भयो के को हल्ला सुन्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश नमिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य दंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुशी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन
3: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिनले
8: 3 दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
8: के सुन नहुने होइन कि सफा गरी भइहाल्यो नि
3: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
8: महिनावारी भएको बेला खाना नदिनु भान्स वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अहिले भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: हो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्ने हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
6: नेपाल सरकार विज्ञापन बोर्ड नमस्कार संसदीका दिदी
9: नमस्कार नमस्कार
6: दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लागिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
11: नेपाल सरकार विज्ञापन ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीतमा मन रञ्जनको अटुट साइन यो हो रेडियो साइन 99.8 मेगाहर्ज।

बेचैन से हो गए।

0: सूचना संयोजन मनोरञ्जनको अटुट साइन यो हो रेडियो साइन 99.88 MHz
1: समय सूचक अहिले दिउँसोको 2 बजे
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मार्ने सोच आउनु वा मार्ने प्रयास गर्नु
3: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार संशोधिका दिदी।
2: नमस्कार नमस्कार।
1: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि मान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन हो।
4: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए के भयो, के पो हल्ला खुल्ला भयो?
7: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको
8: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश नमिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

Okay, I'm gonna set this thing up.

सूचना संगीतमा मनोरञ्जनको अटुट साथ यो हो रेडियो साहेब 99.8 मेगाहर्ज।

Thank you.

수정아 생기게 문어른정 후아토 사연 영호 라디오 사연 나나비 톱무 아트 메가허즈

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अपतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन हो। Radio Sign 89.8 MHz
2: सहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो।

सन्देशले मोदी सरकारको जवाब सरकारलाई सामाजिक सञ्जालमा खोज्नु परेको बन्द कटाक्ष वर्ष 2083/84 लागि 18,090 अर्ब रूपियाँको बजेट सुरु देखियो। बजेट निर्माणका लागि सात व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्री वाग्लेकोलाई अर्थ समितिद्वारा पाँचवटा उपसमिति गठन समितिको पहिलो बैठकमा उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय। पत्रकारले सांसदहरूको चिन्ह निषेध नगर्ने वर्तमान पञ्चायतले मुलुकका विभिन्न पाँच राजमार्गमा यातायात प्रभावित अधिकांश स्थानीय मौसम विमान समृद्ध गर्ने इरानको क्षेत्रमा पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा सातजनाको ज्यान गए, ठूलो संख्यामा नागरिकहरू प्रभावित भएको दावी। स्कटल्याण्डमा नेपालमा दुई वर्ष चौधरी श्रृंखला क्षेत्र सम्बन्ध पानी छानेले उत्कृष्ट बलम गर्दै लियो चार विकेट।

0: Good.
1: प्रतिनिधि सभाको आजको बैठकमा कृषि नगरी बोल्दै उहाँले 2067 सालको समाजमा अझ राष्ट्रपाले पाए जस्तो मत पाएर पनि जोगाउन नसकेको स्मरण गराउनुभयो। 67 सालमा तपाईँ जस्तो बारेमा प्यारो भारमा भूमि भएको नेता बाबु हारभन्दा जित सहने गाह्रो हुन्छ उहाँले भन्नुभयो। करिब तपाईँहरूकै साइजमा थियो केही समय पहिला आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन प्रसन्नको बनाई छ। इतिहासले भनेको छ संख्या स्थायी हुँदैन भुक्काउनुहोस् जनताको समर्थन पनि सशक्त हुन्छ। उहाँले भने जस्तो भएन भने भोलिपल्ट हामीबाट सिक्नुहोस् यहाँ निषेध अपमान र प्रतिशोधमा विश्वास र सहकारीले प्राथमिकता पाउनुपर्छ। क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषय सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयमा शोका लागि गरिनुपर्ने कार्यवाही समेत उल्लेख गर्नु आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको आजको समय एक बजेसम्मको तथ्याङ्क अनुसार दुई सड़क खण्डमा यातायात बन्द छ भने तीन खण्डमा एकतर्फी यातायात सञ्चालन भएको छ। भारतीयकरण मध्य पहाड़ी लोकमार्गको भाजपा नगरपालिका पाँच गोखीमा एकतर्फी सड़क खुलेको छ। कोशी राजमार्गको शंका सभा जिल्ला स्थित महाकाली गाउँपालिका तीनवटा बस्तीमा पहिरोले सड़क एकतर्फी छ। यस्तै बीपी राजमार्गको काठमा स्थित कोकोट नेपाल थोक कटौजी वर्षी चल्ने सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेनी जंक्सन सड़क खण्डको मेडी स्थित अनुपुरा गाउँपालिका तीन जल यातायात एकतर्फी सञ्चालनमा छ। यता काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा पूर्ण रूपमा मौसमको व्यवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सालहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा साला ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

बाँकी खबर थियो आक्रमण भयोमा 90% युरेनियम समृद्ध गर्ने इरानले चेतावनी दिएको छ। विवादको खबर हो। इरानी संसद आयोगको प्रवक्ता इब्राहिम रेजाउदे विकल्पबारे संसदमा समीक्षा गरिने बताएका छन्। यता पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीको कार्यालय लक्षित गरी गरिएको बम विस्फोटमा 2 प्रतिशत सातजनाको मृत्यु हुनका साथै अन्य 13 घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु अन्तर्गत पकड़ात्मक श्रृंखलाको परीक्षणमा स्कटल्याण्डले नेपाली दोस्रो चौवन श्रृंखला लक्ष्य दिएको छ। आज कृतपुर स्थित त्रिवी क्रिकेट मैदानमा 5 पनि ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाउँदै 243 रन बनाएको हो। स्कटल्याण्डका लागि जर्ज मन्सले 75 रन बनाएका थिए। नेपालका सन्दीप रामशर्माले उत्कृष्ट बोलिङ गर्दै 4 विकेट लिएका हुन्। यस्तै नन्दन यादव करण केसीले समान 2 विकेट हात पारे। जाँदा जाँदा नेपाली खबरमा मुख्यमुख्य खबरका शीर्षक बनाएको पटक प्रतिपक्षी नेपाली कंग्रेसले माधव सरकारको जवाब सरकारले सामाजिक सञ्जालमा खर्च गरेको भन्दै कटाक्ष। आगामी आर्थिक वर्ष 2084/85 लागि 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सीमन टोकियो। बजेट निर्माणका लागि सोच व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्री प्रभारी अर्थ समितिद्वारा 5 समिति गठन। विकास समितिको पहिलो बैठकमा मुख्य पोखरा विमानस्थलमा अनियमितताको पत्रकारले संशोधनको टिमलाई निश्चित नगर्ने दक्षिण पञ्चायत राजमार्गमा यातायात प्रणालीको अधिकांश स्थानमा सम्म खुले। आक्रमणद्वारा 90% युरेनियम समृद्ध गर्ने इरानको चेतावनी। पाकिस्तानमा पहिलेलाई लक्षित गरी गरेको विस्फोटमा 7 मृत्यु।

0: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: वरिष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: वरिष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: वरिष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खुल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने? त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढ़ाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेविका दिदी। नमस्कार नमस्कार। दुईजनाको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छे नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

Come on.

I'm

0: 通常は参議院議員の連続後アトゥーファイル両方レーダーファイル7B トップアーツアーツメガホイ
1: 詐欺のソメスさんアジリーディソコチャーブズエイソピアン
2: えチューバーよチューバーはラフィナーよ
1: キヨノドザザルコニー
3: अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुसी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन
8: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिनले
9: 3 दिन भयो
8: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
9: के सुन नहुने होइन कि सफा गरी भइहाल्यो नि
8: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
9: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
10: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
8: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
6: नेपाल सरकार विज्ञापन बोर्ड
11: नमस्कार नमस्कार सन्सेविका दिदी।
9: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लागिहाल्छ नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन हो। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

通常は産業界にも連続後アトゥーファイン用法ラディオファイン7B トップアーツメガハウス

0: 自称啊，从今天我们人生苦阿都发现了，然后我的发现了，那边
1: 突破8米伽赫兹。
2: 发现了什么事情？阿姨，你啥子歌打字的是 ？SIPM。
3: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार संसदीका दिदी। नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: papai, I love Sunday Mucha. Radio Silence 89.8 MHz.
1: ए साथी, ऊ त्यो माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई. आहा, कति राम्रो. तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: सफाई अगले सुंदर मुझा रेडियो साइलेंस 89.8 में कहा।
1: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुरमा दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: Thank you.

Yeah.

Thank you.

सूचना संगीतले मनोरञ्जनको अटल साधन यो हो रेडियो साहेब 99.8 मेगाहर्ज।

Thank you.

0: Puchana, Sangija, Manoranjan, Kuatu, Sahara, Yahu, Radha, Sahara, Nanabi, Tupu, At, Megahertz.
1: आमा एक गिलास दही खाऊ न सारे गर्मी हो
2: आमा मलाई दुध है
1: हैन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोड नरानीको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक

believe that. I'm taking the feedback. I'm taking the feedback.

रोप्ने मन्त्रणा राष्ट्रगुरू योगी नरहरिनाथजीको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांस्कृतिक होम महायज्ञ 2083मा हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक संपदा संरक्षण संघ।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिबको जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
0: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अप्नाऔ।
2: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौं।
0: चुरोट बिडी खाएर आगो सहितको छुट्टा जहाँ त्यही नफालौं।
2: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पतिवर तथा सोटो सफा गरी अग्निरेखा निर्माण गरौ।
0: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ। वनभोज सकिएपछि आगो राजनी निभाउ।
2: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ।
0: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढिलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कार्यवाही गराउ।
2: सकेसम्म वनमा डढिलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाउ। आफू बस्मा वनलाई बचाऊ।
0: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रूख बिरूवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222 98-550-57-215 खबर गरौं।
2: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहित्यको जनहितमा जारी सन्देश।
3: यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: Radio Sahin, 89.8 MHz.

summertime. Hey, it's time to go be me by your new side.

0: I understand Muncha Radio Silent 89.8 Megahertz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो सहयोगबाट साझा खबर।

0: पूर्वा नौ दिनदेखि खप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजू नली आफ्ना छोरा छोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
1: दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोरा छोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
0: र आईसीसी क्रिकेट विश्वकप लिग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाली स्कटल्याण्डसँग दुई रनले पराजित।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: पारदर्शिताको संस्कार माथिल्लो तहबाट शुरू हुन्छ।
0: राज्यका प्रमुख अंग र
3: त्यसका नेतृत्वकर्ताहरू जवाबदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाले भने नागरिकमा शंका अविश्वास र असन्तोष बढ़दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ।
4: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरूलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। अन्य 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तान्छन पाल्पा सड़क खण्ड अन्तर्गत पाणिनी आठको कुरूले फाँट नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 1978 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुंवर, पर्वतको मधी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेसी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
5: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्लातर्फ यस अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ D1-504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ। जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेका छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यहीँ हाम्रो जिल्लाको अगाहाजी र केहीलाई चाहिँ रिफर गरेर फर्दर फर्वर्ड गरिएको स्थिति छ।
4: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी दण्डका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढ़ाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छोपिएर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ़न सक्ने भन्दै मन्त्रालयले निगरानी बढ़ाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
6: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामी अगाडि काम गर्छौँ। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौँ। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ। कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौँ।
4: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदेवले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। वहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नुभएको छ।
7: यो अधिवेशन असामान्य परम्परा सहित शुरू भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसिएर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याए छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याए हो।
4: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
8: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ।
4: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
8: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड़ दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढ़ाउने।
4: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। वहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
9: सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा म छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँधमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चले? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
4: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
10: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौ। हामी सरकारलाई प्रश्न गर्छौं, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौं।
4: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजैबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नलिई आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
1: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं होइन र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौं।
4: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कल्याण्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा रहेको छ।
3: सन्तोषी रावल नेपालगंजमा म्याराथन तथा रात्रिकालीन दौड़ जस्ता प्रतियोगिताले दौड़ संस्कृतिको विस्तार
11: अन्त त्यो पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
3: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
14: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगंजमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ़िरहेको छ। विशेष गरी नेपालगंज म्याराथन र रात्रिकालीन दौड़ नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड़ संस्कृतिको विस्तार भएको छ, तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
16: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नु भएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
17: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोच हुनुपर्छ, अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बेला चाहिँ म वेट लिएर काम पनि इम्प्रुभ गर्छु।
16: कल्याणका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
18: तयारी त्यस्तो थिएन, योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यो हो, त्यो पछाडि ट्रेनिङ नै भयो। हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो, अनि त्यसको चाहिँ छ तर त्यति व्यवस्थित छैन, गराउनु छैन।
16: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
18: म यसमा त्यही भएर अगाडि अगाडि पनि हुन्थे, त्यही भएर आर्मीतिरै फिल्डमा गए गरी दौड अहिलेदेखि तयारी गर्दैछ।
16: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
17: एकदमै खुसी लागिरहेको रङ्गशालामा ट्रेनिङ गर्छु, पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको, त्यही पनि यसो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ।
16: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
19: फ्राइडेको दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि कुनै अलिकति डिस्टर्बेन्स छ। जो अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना फ्राइडेहरू सहभागी हो, हाम्रो टार्गेट चाहिँ 150 को टार्गेट हो।
16: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन प्राप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
17: यसरी गर्नु एकदमै राम्रो तर अझै म पार्टिसिपेन्टहरू चाहिँ गराउन सक्छुस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यसरी पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू मैले नेपालगंजमा धेरै देखेको छु।
16: नेपालगंजलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसूनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने?
20: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस, होइन सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
3: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ? विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
0: मनसून पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसूनमा तपाई बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसूनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मनसूनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट साट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
2: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो। एउटा
0: त्यो पनि भयो, अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो, अलिकति तथ्यमा आधारित भएर
2: त्यो पनि सुधार,
0: यसो हसुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो,
2: त्यसरी नै बुझ्दा हुन्छ।
0: जस्तो अब 2.5 लाख जनसंख्या भने पनि जनसंख्या, 19 लाख भने पनि जनसंख्या, ज्यान त ज्यान हुने त, यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
2: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है। यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावित पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष, उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 को 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसंख्या हो भने
0: पनि ठूलै अनुमान हो 22,000 भनेको पनि
2: ठूलै अनुमान हो।
0: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन, यो पनि विपदको चाहिँ ठूलै घण्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको।
2: अब यस्तो
0: पानी नपरे पनि अब
2: होइन, पानी नपर्ने नै भन्ने पनि छैन, फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
0: पर्न पनि
2: भयो होइन,
0: 40% पानी पर्न सक्ने सम्भावना,
2: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त, फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गरे भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन। त्यो बेलाको अब अहिले झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन, मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ 4-5 महिनासम्म रहि नै रहन्छ भनेपछि
0: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन, हामीले तयारी गर्नु पर्ने
2: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो।
0: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ?
2: सबैभन्दा बढी प्रभाव हुने बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेश होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
0: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
2: होइन यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ, जुन हामीले यो घर परिवार र जनसंख्याको जुन अघि भन्यौँ यतिजना त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनेको।
20: गरेको
21: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
20: जिल्लागत हिसाबमा त अहिले फाइनल भइसकेको छैन, हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ। बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भयो होइन।
21: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ, जस्तो बाढी पहिरो चट्याङ भयो होइन?
20: यहाँनिर भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो तीनटा पहाड़ी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढ़ी र पहिरोको हिसाबले चाहिँ पहाड़ी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढ़ी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढ़ी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
21: तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो। यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
20: छ, तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयारी गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ। यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ।
21: अब अलिकति तयारीको कुरा गरौँ, सरकारले गर्ने तयारी त छँदै नै छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त, व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो। के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
20: एकदम यहाँले राइट भन्नुभएको छ, अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो। एउटा निकाय एउटा व्यक्तिको मात्र सिङ्गल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन। तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि। कोही व्यक्तिहरू त 5-10 सेकेन्ड को वा आधा मिनट एक मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त। त्यस्तो अवस्थामा तुरन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ। त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बोधनिकाहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ, त्यो विषयहरूमा पनि यहाँहरूले चनाएको भएर अलिक सचेत।
21: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त, कसरी हेर्ने?
20: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ, सोसियल मिडियाहरू धेरै जस्तो सबै
21: व्यवस्थापन प्राधिकरणको त आफ्नै
20: हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन, सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म होइन। अरू जस्तै विपद समुदाय निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नो प्लेटफर्महरू छ। त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपद हुनुहुन्छ उहाँहरूका आफ्नो प्लेटफर्महरू
21: निकायहरू के छन्? जस्तो
20: स्थानीय पालिका भयो वडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन, त्यस्तै समुदाय स्तरका समितिहरू हुन्छन्, स्वयंसेवकहरू हुन्छन्, अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डीडीएमसी त्यहाँ हुन्छ होइन, जिल्ला विपद व्यवस्थापन समिति हुन्छ, फेरि त्यही अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ।
3: अर्घाखाँचीको दुर्गाफाट कुरुलेमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले 2/3 बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 को एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृंखला हेलो सामसकमा तपाईलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषता संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ. निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि हामीले जितिसकेपछि आए अहिले यतितिर अघि गइरहेको छ भन्ने
2: छैन. म भर्खरै 4-5 दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको
1: छ. जितिसकेपछि
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज.

0: तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध, वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिता लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक। हार्दिक निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांकोटी होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

तपाईहरूले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

Oh,

Sapphire Island Sunday Noon Show, Radio Final 89.8 Mega.

0: हेलो हेलो 1 2 3 चेक।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज।

0: I live from the Mooja Radio Silent 89.8 Megahertz.
1: आमा एक गिलास दही खाऊ न सारे गर्मी हो
0: आमा मलाई दूध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: यतिखेर बिहानको 7:15 बजेको छ। अब रेडियो साहिनोबाट सुन्न सक्नुहुन्छ।

0: वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्प सँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधानम घेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ्न सक्ने बताए। हालसम्म 7 जनामा हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्न पत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्न पत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुने विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। एक रिपोर्ट। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा
2: सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। शुरूमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने

0: पाए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभा महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
0: उनीपछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै,
3: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा।
4: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
5: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो?
4: उनले बोले लगत्तै राष्ट्रपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणी प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले पनि आपत्ति जनाए।
6: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
4: आफ्नो सम्बोधनका क्रममा राष्ट्रपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
7: पक्षमा राष्ट्र हितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारको लागि ल्याएको छ, सार्वजनिक परिवहन सुधारको लागि ल्याएको छ, सहकारी पिँजा न्याय दिनको लागि ल्याएको छ, ती सुकुम्बासी भूमिहीन सोवासी र राज्यले आफूले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
4: पराजुलीले गरेका टिप्पणी पनि विवादित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यपालिका रहेको छ। अब अर्को प्रसंग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्लो वर्ष भन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पूरै विद्यालय शिक्षालाई एउटै समयमा शुरू र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेर्नुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
8: एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य चाहिँ यो कर्मश काम्दै ल्याएर पठन पाठन रोजगार सबै पुग्छ।
4: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँच पछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनु पर्ने कारणबारे सोधेका छन्।
9: नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? विद्यार्थीको पोइन्ट अफ भ्यूबाट हामीले रिभ्यू दिने हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसम्म प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
4: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षा फल सार्वजनिक हुँदाखेरि त्यसलाई पनि अलिक सहज पुग्ने आशा गर्न सकिन्छ।
9: कतै पनि अगाडि शैक्षिक क्यालेन्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने, कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले असर गर्दा पाठ्यक्रमको कुराहरू भनेको चाहिँ फेरि आवर अनुसार त पढाउनै पर्छ। अनि अहिले सार्वजनिक विद्यादेखिको सन्दर्भ फेरि टावरलाई कसरी समायोजन गर्ने भन्ने कुरो माध्यमिक विकास केन्द्रबाट आउला नै, हाम्रो बाटो पनि राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो, नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ चलाएको छ। लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट

0: मात्रै हुने होइन, ठुलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ। त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय र नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ।
1: पटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउन मात्र पनि एउटा मुख्य कारण थियो, त्यसको अनुरोध चाहिँ कस्तो रह्यो?
0: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नै गुनासो आयो, राज्य परीक्षाको लागि पनि एक किसिमको चुनौती थियो। तर अहिलेको समयमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ, तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परीक्षित भएको छ भन्ने हामीलाई लागेको छ। सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ।
1: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा
0: त्यो पक्कै नै आउँछ, किनभने हामी चाहिँ 4 गतेदेखि गर्ने नै भने आसम परीक्षा अहिलेको भन्दा पनि चाँडो परीक्षा नको नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ।
1: त्यो भनेको असारको अन्तिम समयमा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ,
0: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ।
1: जस्तो कक्षा 11 भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माध्यमिकहरू चाहिँ?
0: अब 12 जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठ 1 गते भएर, उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 खाली हुन्छ, अनि यसको भर्ना अभियानमा लाग्नु होला। एउटा कहिलेबाट भर्ना गर्ने कक्षा शुरू गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन, सोही अनुरूप जागरुकै हुन्छ जस्तो लाग्छ। पहिला साउनबाट शुरू भइसक्यो भनेदेखि अहिले चाहिँ अब दुईटै विद्यार्थीहरूले साउनबाट ग्रेजुएटको पनि आइसकेका हुन्छन्।
2: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ। राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो 2 दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ। इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ, तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ। लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो। घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्र संघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन। बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ। आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो। उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ। बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन। 30 भन्दा बढी शव स्टोकरमा राखेर बाहिर निकाल्दै गरेको त्यस बेला देखिएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझा पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बजे 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

0: दुष्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा छोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुलले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कक्षमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरिए त समितिहरू बनाएर काम गर्नुपर्ने खाँचो ल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षण पार फाटभण्डा र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
1: अनुपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासुमा थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन उनले भने। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाब दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङडेन्दैले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भएनदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाएका थिए। आङडेन्दैले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी